0: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN न्यूज।
1: मुजफ्फराबाद से बिन तकन एलए 27 एलए 28 से पोलिंग जो वक्त खत्म थियण का पोए वोटन जी गणप जारी। एलए 27 जे सबनी 196 एलए 28 जे 57 पोलिंग स्टेशन से सुबह 8 खां शाम 5 वगे ताई पोलिंग जारी रही। एलए 27 एलए 28 ते मौसम की खराबी सामान न पहुंचन सबब पोलिंग मुलतवी थी हुई। पीपल्स पार्टी की नायब सदर पारा मुजफ्फराबाद से तक एलए 27 में धांधली जो इंतजाम शहीद रहमान बयान में पोलिंग अमलो बैलेट पेपर समेत नून लीग अगवाण के घर में पकड़े वो। नून अमले की निजी घर में मौजूदगी बैलेट पेपर्स से ठपन वा इतला इंतहाई गिनती जोगा है। धांधली के हवाले से वीडियोज सबूत इलेक्शन कमीशन अमलदार हवाले क्या वा। पीपल्स पार्टी के मजबूत तकन में नून लीग एक भेरो बीहर चूंड अमल तकरारी पाने की कोशिश कर रही है। वज़ीर-ए-आज़म जे सियासी मामलन वाले सलाहकार मुजफ्फराबाद जे तक एलए 27 में धांधली वारो इंतजाम रद्द कर छो। पीपल्स पार्टी की वीडियो जाली करार। राणा सनावला चाहे तो पीपल्स पार्टी वट सबूत आन इलेक्शन कमीशन वट जमा कराए। सुबह का शाम ताई पोलिंग थी पर का भी शिकायत सामू न आई। पीपल्स पार्टी खटण से खुशी मल्हाईंदी है और हारण से धांधली जो घोड़ कन्दी है। फिलहाल भुट्टो सरदारी बुधाए तो कैंजा डी गणजन शुरू थे। ऐवान सदर जहा डी गणजन शुरू थी रहा है।
2: با نیروهای نظامی کاملا هماهنگی، یعنی آدمایی که اونجا هستن من اگه تهدید کنم علارغم میل رهبری میان طرف من هیچ جفا در حق اون آدم ها. من استعفا بدم خب رسما اعلام میکنم استعفا دادم، استعفا نخواهم داد، خواهم ایستاد. حالا اینا هم میخوام بگن که یه اختلافی درست کنن که اینا رهبری یه چیزی میگه اینا یه چیزی میگن،
3: چیزی رو که عیانت چه حاجت به بیان است.
2: همه این مردمی که این سختی های ما رو میبینند و تحمل میکنن
3: برای ایران دارن این کار میکنن.
2: خصوصا به آدمی که ناتوانه نمیدین
3: تو جریان قانون حجاب ایشون خیلی کمک کردن.
2: تمام اونایی که شهید شده بودن فوت کرده بودیم گفتیم خود ملیشون اعلام بکنن. هر کی اضافه داره خب بگه. یه عدد 3000 رقمی رو 34000 گفتن، این نشون میده اینا چقدر نامرد و وطن فروشه.
1: استیفان علی دوسر ملک لائے کم کندو رہندو سی. ایران جنگ ودھان جو خواہشمند نہ ہے پر سرحدن جو دفاع جاری رکھندو. ایرانی صدر مسعود قشقیان چیو ہے تا तेहरान के अड़ो मुआशरो कायम करने कम करण घुर्जे जो दुश्मन के मुदाखलत विराको पैदा कर मौको न दिए। खिलाफन जो खात्मो पड़े मुदाखलत इम्कान के घट करो अड़ो मुआशरो ठाणो है जो दुश्मन के ईरानी समाज के विरान या तबाह कर मौको न दे।
4: We're not talking when you ask me. No, we're not talking. I'm saying we are talking right now. We're talking, and we're talking at the request of Iran, backed by Saudi Arabia, backed by UAE, and backed by Qatar in particular, but others also. Many, many countries called. Many of the leaders of many are friendly with a lot of them, almost all of them, one way or the other, and they all wanted to give this a last chance. This is a last chance. This is not something that... If it doesn't happen, this is a last chance for them to sign a good document. Yeah, please.
5: Mr. President, New York City Mayor Zohran Mamdani is requiring...
1: सुठो वायदो करण लाइ ईरान वट आखिरी मौको है। तबाही का पहले ईरान के आखिरी मौको दिनो है। तेहरान वायदो न कर तबाह थी वो। अमित शाह डोनाल्ड ट्रंप है तो ईरान से गालियन के पहले मरल में आपदा मुस्के खोलो वो। यो मरलो ईरान के एटमी हथियार बाबत हों। तेहरान के कदें भी एटमी हथियार हासिल कर डिना वा। ईरान से गड सऊदी अरब यूएई कतर भी गालियन की दरख्वास्त कई हुई। गालियो तभी ईरान तरदीद कन्द्र है नतीजन जो इंतजार कर घुर्जे। अमरीकी शर्तन से अपना हुर्मुज न खुलंदो। ईरान

0: पर छा मुल्कनि जी सट सही सघे थो? नवां सूबा ठहिण एतिरो आसान कम न आहे। मुल्की हालतुनि तां ध्यानु हटाइण लाइ नवां शुशा छॾिया पिया वञनि। मोहसिन नकवी वज़ीर-ए-आज़म जे मशवरे खां सवाइ अहिड़ी ॻाल्हि नथो करे सघे। मुल्क खे आइन मूजिब हलाइण जी ज़रूरत आहे। जमियत उलमा इस्लाम जे सरबराह मौलाना फज़लुर रहमान जी क्वेटा में प्रेस कॉन्फ्रेंस। मौलाना फज़लुर रहमान चयो त बलोचिस्तान हुकूमत में शामिल न थियण जो फैसलो कयो आहे। डॉक्टर अब्दुल मालिक बलोच जे बलोचिस्तान जो वॾो वज़ीर बणजण बाबति ॼाण न आहे। मुल्क में मर्ज़ीअ जूं हुकूमतूं ठाहिण सां जमहूरियत अॻिते न वधंदी। मुल्क में क़ौमी ऐं इंसाफ़ ते ॿधल पॉलिसी जी ज़रूरत आहे। नवां सूबा एजेंडा ते नाहिनि नई आइन में का खोट आहे। खोट निज़ाम में न पर असां में आहे। असां आइन ते अमल नाहे कयो। आइन ऐं निज़ाम ते सचाई सां अमल कंदासीं त निज़ाम बि डिलीवर कंदो। वज़ीर-ए-आज़म जे सलाहकार राणा सनावला चयो आहे त असां आइन जी वजखड़ी कयूं ऐं निज़ाम खे जकड़ियल रखूं त ही कम कीअं कंदो। ही सिस्टम अध सदी कामयाब रहियो आहे, अॻिते बि कामयाब रहंदो। आज़ाद कश्मीर जी चूंड शफ़ाफ़ थी आहे। चूंड अमल मुकमल थियण बाद पीपल्स पार्टी बि नतीजा तस्दीक करे वठंदी। मुज़फ़राबाद जे बिनतकन एल ए 27 ऐं एल ए 28 ते पोलिंग जो वक़्तु ख़तम थियण खां पोइ वोटनि जी गणप जारी। एल ए 27 जे सभिनी 196 ऐं एल ए 28 जे 57 पोलिंग स्टेशन ते सुबुह 8 खां शाम 5 वगे ताईं पोलिंग जारी रही। एल ए 27 ऐं एल ए 28 ते मौसम जी ख़राबी ऐं सामान न पहुचण सबब पोलिंग मुलतवी थी हुई। पीपल्स पार्टी जी नायब सदर पारां मुज़फ़राबाद जे तकेल 27 में धांधली जो इल्ज़ाम। शेख रहमान बयान में चयो आहे त पोलिंग अमलो बैलेट पेपर्स समेत नवनि लीग अॻवाणनि जे घर मां पकड़ियो वियो। चूंड अमले जिन जी घर में मौजूदगी ऐं बैलेट पेपर ते टपनि वारा इतलाह इंतिही घन थी चुका आहिनि। धांधली जे हवाले सां वीडियोज़ ऐं सबूत इलेक्शन कमीशन अमलदारनि हवाले कया विया आहिनि। पीपल्स पार्टी जे मज़बूत तकनि में नवनि नून लीग ऐं हिकु भेरो ॿीहर चूंड अमल तकरारी पाइण जी कोशिश करे रही आहे। वज़ीर-ए-आज़म जे सियासी मामलनि वारे सलाहकार मुज़फ़राबाद जे तक एल ए 27 में धांधली वारो इल्ज़ाम रद्द करे छॾियो। पीपल्स पार्टी जी वीडियो जारी करार राणा सनाउला चयो आहे त पीपल्स पार्टी वटि सबूत आहिनि त इलेक्शन कमीशन वटि जमा कराए। सुबुह खां शाम ताईं पोलिंग थी पर का बि शिकायत साम्हूं न आई। पीपल्स पार्टी खटण ते ख़ुशी मल्हाईंदी आहे ऐं हारण ते धांधली जो गोड़ कंदी आहे। लाल भुट्टो सरदारी ॿुधायो त कंहिं जा ॾींहं गणजण शुरू थिया आहिनि। छा ऐवान सदर जा ॾींहं गणजण शुरू थी रहिया
1: आहिनि?
2: کاملاً هماهنگی.
1: یعنی آدمایی که اونجا هستن، من اگه تهدید کنم علارغم میل رهبری میان طرف من هیچ جفا در حق اون آدم هست. من استعفا بدم، خب رسما اعلام میکنم استعفا دادم. استعفا نخواهم داد، خواهم ایستاد. حالا اینا هم میخوام بگن که یه اختلافی درست کنن که اینا رهبری یه چیزی میگه، اینا یه چیزی میگه.
3: چیزی رو که عیان است چه حاجت به بیان است.
1: همه این مردمی که این سختی های ما رو میبینند و تحمل میکنن
3: برای ایران دارن این کار
1: میکنن. به آدمی که ناتوانه نمیدیم.
3: جریان قانون حجاب ایشون خیلی کمک کردن.
1: تمام اونایی که شهید شده بودن، فوت کرده بودیم، گفتیم خود ملیشون اعلام میکنن. هر کی اضافه داره خب بگه. یه عدد 3000 رقمی رو 30-40000 گفتن، این نشون میده اینا چقدر نامرد و وطن فروشن.
0: استعفا ندیدس ملک لائے کم کردو رہندس. ایران جنگ بچائن جی کوشش ناہے پر سرحدن جو دفاع جاری رکھندو. ایرانی صدر مسعود پزیشکیان چیو آہے تہران کیڑو معاشرو قائم کرن تے کم کرن گھرجے جو دشمن کے مداخلت ایں وراگو پیدا کرن جو موقع نہ دے. اختلافن جو خاتون پرے مداخلتن وارن امکانن کے گھٹ کدو. اڑو معاشرو ٹھہنو آہے جو دشمن کے ایرانی سماج کے ویران یا تباہ کرن جو موقع نہ دے.
4: We're not talking when you ask me. No, we're not talking. I'm saying we are talking right now. We're talking, and we're talking at the request of Iran, backed by Saudi Arabia, backed by UAE, and backed by Qatar in particular, but others also. Many, many countries called. Many of the leaders are very friendly with a lot of them, almost all of them, one way or the other, and they all wanted to give this a last chance. This is a last chance. This is not something that... If it doesn't happen, this is a last chance for them to sign a good document. God bless.
5: Mr. President, New York City Mayor Zohran Mamdani is required.
0: سٹھو معاہدو کرن لائے ایران وٹ آخری موقع ہے تباہی کا پہری ایران کے آخری موقع ڈنو ہے تہران معاہدوں نہ کرو تو تباہ تھی ویسے عامر صدر ڈونلڈ ٹرمپ ہے تو ایران سے گرین کے پہرے مرحلے میں آپ ہرمز کے کھولو ویسے بو مرحلہ ایران کے ایٹمی ہتھیار بابت ہوں تہران کے کدیں بھی ایٹمی ہتھیار حاصل کرنا ڈنا ویسا ایران سے گد سعودی عرب یو اے ای قطر بھی گالن